0: Monitoring the situation and maintaining preparedness in vulnerable areas. Prakash Das for Akashvani News, Bhubaneswar.
1: India's Sadnik Roy and Sayantan Koshari clinched the gold medal in the under 31 pairs at the 9th World Bridge Federation Youth Transnational Championships in Hefei, China. In the first elimination round, 34 pairs competed and the top 14 advanced to Flight A, including the Indian duo. They then competed in the round-robin format, with Sadnik and Sayantan finishing on top with 377.67 match points. M. Ferenca and F. Katusic of Croatia finished second, while China's Rehan and Zi Wang took the third spot. Bridge is a trick-taking card game played in partnerships. Union Home Minister Amit Shah has paid tribute to the immortal revolutionaries at the Kakori train action. In a social media post, Mr. Shah said that the Kakori train action was an unforgettable chapter of India's freedom struggle, which gave fresh impetus to the armed revolution against the injustice and oppression of the British rule. He said that under the leadership of Chandrasekhar Azad and Ram Prasad Bismil, the brave freedom fighters, through their indomitable courage and dedication, conveyed to the British regime that the resources of the country belonged to its people. And now, for a look at today's newspapers, it's over to Saira Mujtaba.
2: Thank you, Shagun. Dual power Viksit Bharat journey, says Modi to Gen Z at IIT, headlines the Asian Age. PM asks students to put nation's interests over personal gains, leads Hindustan Times. Meta told to give plan to revamp algorithms, writes the Tribune. CBI charge sheet names three NTA experts as key links in NEET UG 2026 paper leak, informs the Statesman. Ladakh logs 56.15% surge in July footfall of tourists, reads a top story in the Asian Age. The paper adds, PM push gave domestic tourism boost. Ladakh's tourism sector is experiencing one of its strongest phases in recent years, with visitor numbers climbing sharply and consistently throughout 2026. The Financial Express writes, no charges for UPI users, small merchants, clarifies the government. In a piece titled Growing Old, the Statesman argues, for generations, aging was associated with restraint. People slowed down, spent less, took fewer risks, and gradually ceded social and economic space to younger generations. That understanding is being overturned. Longer life expectancy, better health care, and rising wealth have transformed retirement from a brief closing chapter into a life state that can last three decades. And finally, Hilsa fish spotted in Ganga near Ghazipur in UP decades after barrage cut off migration route, informs Hindustan Times. And with that, it's back to you, Shagun.
1: Thank you, Saira. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi and US Vice President J.D. Vance discuss ways to further strengthen comprehensive global strategic partnership in key areas. Har Ghar Tiranga campaign begins today, coinciding with 150th anniversary of India's national song, Vande Mataram. Appointment of 30 judges for High Courts of Madras, Calcutta, Madhya Pradesh and Karnataka notified. Amarnath Yatra to remain suspended from both Pahalgam and Baltal routes due to repair of tracks and forecast of bad weather. IMD issues orange alert for heavy rainfall in Uttarakhand and Chhattisgarh today. Sadnik Roy and Sayantan Koshari win gold medal in under 31 pairs at 9th World Bridge Federation Youth Transnational Championships. And with that, we end the morning news. Have a nice day.
3: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं शबाना बेगम। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी और अमरीका के नायब सदर जेडी वेंस ने अहम शोबों में जामे आलमी स्ट्रेटेजिक शराकतदारी को मजीद मुस्तहकम करने के तौर तरीकों पर तबादला ख्याल किया। हर घर तिरंगा मुहिम आज से शुरू हो रही है। ये मुहिम भारत के कौमी गीत वंदे मातरम की 150वीं सालगिरह के मौके पर शुरू की जा रही है। मद्रास, कलकत्ता, मध्य प्रदेश और कर्नाटक हाई कोर्ट्स के लिए 30 जजों की तपनुरी को नोटिफाई किया गया है। रास्तों की मरम्मत और खराब मौसम की पेशगोई के बाईस पहलगाम और बालतल दोनों रास्तों से अमरनाथ यात्रा मुअत्तल रहेगी। भारतीय मौसम विभाग महकमे IMD ने आज उत्तराखंड और छत्तीसगढ़ में तेज बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। और सबनीत रॉय और सयांतन कुशारी ने नवे आलमी ब्रिज फेडरेशन यूथ ट्रांसनेशनल चैंपियनशिप में 31 बरस की उम्र वाली जोड़ी के मुकाबले में सोने का तमगा जीता। अब खबरें तफसील से। वज़ीर आज़म नरेंद्र मोदी को कल अमरीका के नायब सदर जेडी वेंस की जानिब से फोन कॉल मौसूल हुई। एक सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि दोनों रहनुमाओं ने अहम शोबों में भारत और अमरीका के दरमियान जामे आलमी स्ट्रेटेजिक शराकत दारी को मजीद वसअत देने के तौर तरीकों पर तबादला ख्याल किया। दोनों रहनुमाओं ने आला सतही रवाबित में मुसलसल पेशरफ्त का जिक्र किया और तिजारत, दिफा, अहम और उभरती हुई टेक्नोलॉजीज, तवानाई की यकीनी फराहमी और अहम मादनियात के शोबों में तआवुन को मजीद मजबूत बनाने के अज़्म का इरादा किया। दोनों रहनुमाओं ने बाहमी दिलचस्पी के इलाकाई और आलमी उमूर पर भी तबादला ख्याल किया। वज़ीर आज़म जनाब मोदी ने जनाब वेंस और उनकी अहलिया उषा वेंस को बेटे की पैदाइश पर मुबारकबाद दी और पूरे खानदान के लिए नेक तमन्नाओं का इजहार किया। वज़ीर आज़म जनाब नरेंद्र मोदी ने कहा है कि मुल्क में नए शोबे उभर रहे हैं जो नौजवानों के लिए नए मौके फराहम कर रहे हैं। कल इंडियन इंस्टीट्यूट ऑफ टेक्नोलॉजी IIT दिल्ली के 57वें जलसे तकसीम असनास से खिताब करते हुए उन्होंने सेमीकंडक्टर, खला और ड्रोन्स जैसे शोबों का जिक्र किया और कहा कि भारत तमाम शोबों में खुदकफील बनने की समत में काम कर रहा है। जनाब मोदी ने कहा कि खुद किफालत की कोशिश विकसित भारत बनाने के लिए एक मजबूत बुनियाद साबित होगी।
4: आज भारत इकोनॉमिक सेल्फ रिलायंस, टेक्नोलॉजिकल सेल्फ रिलायंस, इंडस्ट्रियल सेल्फ रिलायंस, ऐसे हर सेक्टर में आत्मनिर्भर बनने के लिए काम कर रहा है। यही विकसित भारत की मजबूत नींव का सबूत है। इस मजबूत नींव पर आपको एक भव्य सुंदर विकसित भारत का निर्माण करना है।
3: उन्होंने तलबा पर जोर दिया कि वो कौमी मफाद को अपने फैसलों के मरकज में रखें।
4: आज के इस दौर में हमारे सामने चुनौतियां भी अलग है और इसलिए हमारे दायित्व भी अलग है। अपने जीवन के अगले 30-35 साल में आप जो कुछ भी करेंगे वो विकसित भारत की हमारी यात्रा को प्रभावित करेगा।
3: हर घर तिरंगा मुहिम आज से शुरू होकर 17 अगस्त तक जारी रहेगी। इस पहल का मकसद शहरियों को हुब्बुल वतनी, कौमी इत्तेहाद और भारत के मालामाल विरसे का जश्न मनाने की सरगर्मियों में शिरकत करने और कौमी परचम लहराने के लिए शहरियों की हौसला अफजाई करना है। इस मुहिम का आगाज आजादी का अमृत महोत्सव की तकरीबात के हिस्से के तौर पर 2022 में किया गया था। उस वक्त से अब तक ये मुल्क की सबसे बड़ी अवामी शिरकत की तहरीक के तौर पर उभरी है। गुज़िश्ता बरसों में यह हकीकी तौर पर लोगों की तहरीक बन गई है जो मुल्क के सभी खित्तों और बिरादरियों को भारत के इत्तेहाद, वकार और मजमू कौमी शनाख्त का जश्न मनाने के लिए तहरीक देती है। पेश है एक रिपोर्ट।
5: इस साल की हर घर तिरंगा मुहिम खसूसी अहमियत की हामिल है क्योंकि इस साल भारत के कौमी गीत वंदे मातरम की भी 150वीं सालगिरह मनाई जा रही है। कौमी गीत और कौमी परचम का एक साथ होना हुब्बुल वतनी का मुनफरिद जश्न है। तकरीबात के हिस्से के तौर पर पूरे मुल्क में एक साथ मिलकर वंदे मातरम गाए जाने का एहतमाम किया जाएगा। इसके अलावा यौम आजादी की यादगार के तौर पर 14 अगस्त को मुल्क की तकसीम की हौलनाकियों को याद किया जाएगा ताकि मुल्क की तकसीम के बाइस होने वाली तकलीफों, मसाइब और बेघर होने जैसे हौलनाक वाकयात को याद रखा जा सके। इस सिलसिले में पूरे मुल्क में खामोश मार्च निकाले जाएंगे, मुल्क की तकसीम से मुतालिक नुमाइशों का एहतमाम किया जाएगा। इसके साथ ही सकाफत की वजारत ने लोगों से कौमी परचम पर फख्र का इजहार करते हुए इसे लहराने और कौमी गीत वंदे मातरम को सीखने और गाने की हौसला अफजाई की है। बैरून मुल्क भारत के 200 से ज्यादा सिफारतखाने, हाई कमिश्नर और कौंसिल खाने इस मुहिम के तहत मुख्तलिफ तकारीब का इनकाद करेंगे। इस साल की अहम तकरीब सूर्य पथ तिरंगा डिजिटल रिले है जिसमें 54 भारतीय मिशन शिरकत करेंगे। यह रिले 15 अगस्त को फिजी से शुरू होगी और सैन फ्रांसिस्को में भारत के कौंसिल जनरल पर खत्म होगी। न्यूज डेस्क की रिपोर्ट के साथ खबरनामे के लिए मैं फैसल खान।
3: مرکزی وزیر داخلہ جناب امیت شاہ دو روزہ سرکاری دورے پر کل رات پدوچہری پہنچے، جہاں لوک نواس میں ان کا شاندار استقبال کیا گیا. اس وقت جناب شاہ گوری میدو کے پولیس ٹریننگ اسکول کے میدان میں پدوچہری پولیس کو پریزیڈنٹس پولیس کلر عطا کیے جانے کی تقریب میں شرکت کر رہے ہیں. پیش ایک رپورٹ.
5: مرکزی وزیر داخلہ جناب امیت شاہ باوقار پریزیڈنٹس پولیس کلر عطا کیے جانے کی تقریب میں پدوچیری پولیس کو خصوصی پرچم پیش کریں گے. صدر جمہوریہ نے 8 مئی کو پدوچیری پولیس کو ان کی غیر معمولی خدمات، نظم و ضبط اور ممتاز حصولیابیوں کے اعتراف میں پولیس کلر عطا کیے جانے کا اعلان کیا تھا. اس موقع پر پولیس کی مختلف شاخوں کے جوان خصوصی پریڈ میں حصہ لے رہے ہیں. تقریب میں پدوچیری کے لیفٹیننٹ گورنر کے کیلاش ناتھن، وزیر اعلی ایلنگا سامی اور امور داخلہ کے وزیر ایم اے نمشوام بھی موجود ہیں. دوپہر کو جناب شاہ پدوچیری کے مروگا تھیٹر سگنل سے ہر گھر ترنگا یاترا کو جھنڈی دکھا کر روانہ کریں گے. پدوچیری سے بیبن اسمات کی رپورٹ کے ساتھ خبرنامے کے لیے محمد عمار.
3: مرکزی وزیر داخلہ امیت شاہ نے کاکوری ٹرین ایکشن کے عظیم مجاہدین آزادی کو خراج عقیدت پیش کیا ہے. ایک سوشل میڈیا پوسٹ پر جناب شاہ نے کہا کہ کاکوری ٹرین ایکشن بھارت کی آزادی کی جدوجہد کا ایک ناقابل فراموش باب ہے، جس نے برطانوی حکومت کے ظلم و جبر اور ناانصافی کے خلاف مسلح انقلابی تحریک کو نئی رفتار دی. انہوں نے کہا کہ چندر شیکھر آزاد اور رام پرساد بسمل کی قیادت میں بہادر مجاہدین آزادی نے اپنی بے مثال جرات اور عزم کے ذریعے برطانوی حکومت کو یہ پیغام دیا کہ ملک کے وسائل اس کے عوام کی ملکیت ہیں. جناب شاہ نے کہا کہ ملک کاکوری ٹرین ایکشن کے تمام عظیم مجاہدین آزادی کی ہمیشہ احسان مند رہے گا. یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. مرکز نے مدراس، کلکتہ، مدھیہ پردیش اور کرناٹک ہائی کورٹس کے لیے 30 ججوں کی تقرری کو نوٹیفائی کیا ہے. ان تقرریوں میں سب سے زیادہ 15 جج مدراس ہائی کورٹ کے لیے مقرر کیے گئے ہیں. قانون اور انصاف کی وزارت کی جانب سے جاری نوٹیفیکیشن کے مطابق ان تقرریوں میں 20 وکیل اور 10 عدالتی افسران شامل ہیں. مدراس ہائی کورٹ میں مجموعی طور پر 15، کلکتہ ہائی کورٹ میں 8، کرناٹک ہائی کورٹ میں 6 اور مدھیہ پردیش ہائی کورٹ میں 1 جج کی تقرری عمل میں آئی ہے. یہ تقرریاں صدر جمہوریہ نے بھارت کے چیف جسٹس اور سپریم کورٹ کالیجیم سے مشاورت کے بعد کی ہیں. نئے تقرر کردہ ججوں سے توقع ہے کہ وہ آنے والے دنوں میں اپنے عہدے کا حلف لے کر ذمہ داریاں سنبھال لیں گے. ان تقرریوں سے چاروں ہائی کورٹس میں ججوں کی خالی آسامیوں کو پر کرنے اور زیر التوا مقدمات کے جلد نمٹانے میں مدد ملنے کی توقع ہے. جے پی ایس سی اور جے ایس ایس سی کی بھرتی کے امتحانات میں مبینہ بے ضابطگیوں کے خلاف احتجاج کرنے والے جھارکھنڈ کے طلباء آج رانچی میں ریاستی حکومت کے نمائندوں کے ساتھ ایک اور دور کی بات چیت کریں گے. پیش ایک رپورٹ.
5: جھارکھنڈ حکومت اور احتجاج کرنے والے طلبہ کے نمائندوں کے درمیان بات چیت کا اگلا دور آج دوپہر کے قریب ہونے والا ہے. حکومت کی کمیٹی نے وزیر اعلی ہیمنت سورین سے ملاقات کی اور طلبہ کے ساتھ پہلے دور کی بات چیت میں ہونے والی پیش رفت سے انہیں آگاہ کیا. حکومت اور احتجاج کرنے والے طلبہ کے مختلف گروپوں کے درمیان اعلی سطح کی بات چیت کا پہلا دور کل رانچی کے اسٹیٹ گیسٹ ہاؤس میں خوشگوار ماحول میں ہوا. حکومت کے نمائندوں نے کہا کہ وہ امتحان کے نظام میں جامع اصلاحات کے لیے پرعزم ہے. اس دوران طلبہ رہنما رویندر پاسوان نے کہا کہ طلبہ گزشتہ 15 دنوں سے غیر معینہ مدت کے دھرنے پر بیٹھے ہیں اور انہوں نے اپنے مطالبات تفصیل کے ساتھ حکومت کے سامنے رکھ دیے ہیں. طلبہ کا کہنا ہے کہ جب تک ان کے مطالبات پر ٹھوس کارروائی نہیں کی جاتی ان کی تحریک جاری رہے گی. رانچی سے مہیش رحمان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فیصل خان.
3: بھارت کے محکمہ موسمیات نے آج اتراکھنڈ اور چھتیس گڑھ کے علاقوں میں تیز سے بہت تیز بارش کے لیے اورنج الرٹ جاری کیا ہے. موسمیات کے محکمے نے آج ہریانہ، چنڈی گڑھ، ہماچل پردیش، پنجاب، اتر پردیش، بہار، راجستھان، جھارکھنڈ، مدھیہ پردیش اور ملک کے شمال مشرقی علاقوں میں تیز بارش ہونے کی پیشگوئی کی ہے. آئی ایم ڈی کے مطابق جموں کشمیر، آندھرا پردیش، کیرلم، ماہے، کرناٹک، تمل ناڈو، پدوچیری، کرائیکل، لکشدیپ اور انڈمان نکوبار جزائر میں آج گرج چمک کے ساتھ چھینٹے پڑنے کا امکان ہے. موسمیات کے محکمے نے کہا ہے کہ دلی میں آج آسمان ابر آلود رہے گا اور یہاں ہلکی بارش ہونے کا امکان ہے. इसके अलावा महकमा मौसमियात ने आइंदे 48 घंटों के दौरान उत्तराखंड के कई जिलों में तेज से बहुत तेज बारिश की वार्निंग जारी की है। आज बागेश्वर, पिथौरागढ़ और चमोली के लिए तेज से बहुत तेज बारिश के इम्कान के पेश नजर ऑरेंज अलर्ट जारी किया गया है। देहरादून, रुद्रप्रयाग, नैनीताल और चंपावत जिलों के लिए बाज मकामात पर शदीद बारिश के इम्कान के पेश नजर येलो अलर्ट जारी किया गया है।

0: उनकी अपने स्क्रिप्ट से वाकफियत नहीं है, उर्दू के स्क्रिप्ट से
1: वाकफियत। लेकिन एक मसला यहाँ एक दूसरी सूरत हाल भी सामने आती है कि जब वो अंग्रेजी बोलते हैं तो जीरो कहते हैं, जब हिंदी बोलते हैं तो जीरो कहते हैं। ये मसला है,
0: ये भी मसला है, बेशक बेशक।
1: और ये बहुत अच्छे अच्छे पढ़े लिखे लोग जो है वो ये काम करते हैं, और ये क्यों होता है कुछ समझ में नहीं आता। जब आप दोनों जबानें और दोनों जानते हैं और दोनों साउंड जो है वो अदा कर सकते हैं तो फिर ये मसला।
0: बिल्कुल सही बात कही आपने। एक इससे एक दूसरी शाख निकलती है इसी सवाल से, जो हम आप जाती तौर पर जो बच्चों को कई बार खुद से पढ़ाने की हम लोग कोशिश करते हैं, अगर उर्दू की तालीम देनी हो तो ये चीज सामने आती है। जैसे हमारे यहाँ एराब का चलन बिल्कुल खत्म हो गया है, वो बुनियादी पहले शुरू के उर्दू के कायदे में पहली किताब तक दूसरी किताब तक हुआ करता था, लेकिन अब जो बच्चे साइंटिफिक जहन के साथ पैदा हो रहे हैं वो देवनागरी पढ़ रहे हैं, जिसमें जो लिखा हुआ है वो वही पढ़ा जा सकता है, उसमें कोई कन्फ्यूजन नहीं होता। अंग्रेजी में तो बहरहाल होता है, तो उन्हें लगता है कि अगर हम झंझट लिखा हुआ है उर्दू में तो हम उसे झंझट क्यों ना पढ़ें, झंझट क्यों ना पढ़ें। अब उनका मसला जो है वो बहुत फितरी है, मैं उनसे पूरी हमदर्दी इसलिए रखता हूं कि हम तमाम लोग एक ऐसे माहौल के परवरदा हैं जहां ये जबान और इसके मुश्किल से मुश्किल अल्फाज हमारे घरों में बोले जाते थे, हमारे दोस्त अहबाब में बोले जाते थे, तो वो अल्फाज हमारे लिए, वो आवाजें हमारे लिए अजनबी नहीं होती थी। आज के जो बच्चे हैं वो उनको अपने माँ बाप का साथ तो मिलता नहीं, अगर आप अपने दफ्तर में हैं, माँ कहीं जॉब में है, तो उन्हें उन्हीं बच्चों का साथ मिलता है जो उनके साथ स्कूल में पढ़ रहे हैं, जिनकी जबानें कुछ और भी हैं, उर्दू नहीं है। तो ऐसी सूरत में अगर क्या कोई ऐसी तरकीब वजह की जा सकती है या कोई ऐसा निजाम बनाया जा सकता है बच्चों की तालीम का, जिसमें उन्हें कम से कम सातवीं आठवीं तक, मैट्रिक तक तो मैं नहीं कहूंगा, कि उस वक्त तक उन्हें एराब के साथ अगर पढ़ाया जाए तो कम से कम उसकी जो बुनियादी आवाजें हैं उनसे उनकी वाकफियत हो जाए। ये जो तलफ्फुज के मसाइल बाद में आते हैं उनके मच्योर होने पर भी, जैसे आप खुद आपके पास जो तालिब इल्म आते हैं आप देखते होंगे कई ऐसे होते हैं जिनका तलफ्फुज बिल्कुल ही, यानी लगता ही नहीं कहीं से कि वो उर्दू के तालिब इल्म भी हो सकते हैं। तो ये जो चीजें अगर बुनियाद में एक बार आ जाएं तो शायद बेहतर सूरत हाल बन सकती है। क्या ऐसा कोई इम्कान कहीं से हो सकता है?
1: ये मसला जो है दो सतहों पर ज्यादा होता कि वो बुनियादी तौर पर उर्दू पढ़ के आते हैं तो वो तो साथ ये मसला नहीं होता, जो बाद में उर्दू सीखते हैं उनके साथ ये मसला होता है। आप किसी लिंग्विस्टिक्स के आदमी से गुफ्तगू करें तो वो कहता है कि अंग्रेजी का जो रस्म खत है, जो स्क्रिप्ट है, वो साइंटिफिक नहीं है। कहता है कि उर्दू का जो रस्म खत है वो साइंटिफिक है, लेकिन जब आप अराब में लगाएंगे तो फिर वो साइंटिफिक नहीं रहेगा,
0: नहीं रहेगा।
1: ये एक मसला है। तो आपने जो कहा कि किसी खास लेवल तक उसमें अराब लगने चाहिए, ताकि चूंकि ये मसला मैंने देखा अपने बच्चों के साथ कि वो भी चूंकि बुनियादी तौर पर अंग्रेजी स्कूलों में पढ़े हैं, हालांकि उर्दू शुरू से पढ़े हैं, लेकिन कभी कभी किसी किसी लफ्ज़ पर वो परेशान होते हैं, वो कहते हैं कि साहब इसमें हम कैसे पढ़े,
0: झुंझलाते हैं,
1: झुंझलाते हैं बिल्कुल। तो वहां ये चीज होनी चाहिए, किसी खास लेवल तक होनी चाहिए,
0: किसी खास लेवल
1: तक वो सीख लें, उसके बाद तो फिर सिलसिला चले।
0: एक बार वो चीज बुनियाद में आ जाती है तो फिर उसे एक इस्तेहकाम हासिल हो जाता है, फिर वो बड़े भी होते हैं।
1: अराब की अपनी एक हैसियत है और उनको होना चाहिए, और उसका अपना एक किरदार है उसमें लैंग्वेज को सीखने में खास तौर से।
0: जी जी,
1: आपने सही कहा, बहुत बुनियादी चीज है।
0: और आप एक इदारे के भी वाइस चेयरमैन की हैसियत से भी आपने ओहदा संभाला, जिसका भी हमने जिक्र किया और आपको मुबारकबाद दी, तो मुबारकबाद के साथ जिम्मेदारियों का जो सिलसिला होता है, तो अब कुछ उनके बारे में भी बात करें कि हम जो उर्दू के इदारे हैं और उर्दू की सूरत हाल है उनको जोड़ के अगर हम देखें तो क्या क्या ऐसा हमें लगता है कि जो फॉर किया जाना चाहिए बिल्कुल SOS की तरह, कि अभी जिनकी अशद जरूरत है। कुछ
1: दिल्ली उर्दू अकेडमी का ताल्लुक है तो सबसे पहले हिंदुस्तान में जब अकेडमीज के बनने का सिलसिला शुरू हुआ था तो उत्तर प्रदेश उर्दू अकेडमी बड़ी फाल थी और बड़े बुनियादी काम उसने किए, बहुत अहम किताबें छापी, सारे तस्करे छाप दिए। उसके अलावा जो और उनकी एक्टिविटीज थी वो सब बड़ी गैरमामूली थी और बहुत अहम लोग उससे मुंसलिक रहे। उसके बाद में अकेडमी मुख्तलिफ सूबों में कायम हुई और काम किया उन्होंने, ऐसा नहीं कि काम नहीं कर रही है, लेकिन दिल्ली उर्दू अकेडमी जो है ये सबसे फाल अकेडमी समझी जाती रही है और उसने भी बहुत काम किया और मुख्तलिफ नौयतों के काम है उर्दू के और लिटरेचर के और लैंग्वेज दोनों के ताल्लुक से। लेकिन ये कि पिछले दिनों से कुछ तातुल उसमें हो गया था और बहुत चीजें बिल्कुल बंद हो गई, मसलन मोनोग्राफ अकेडमी छापती थी वो सिलसिला रुक गया बीच में, اکیڈمی کا رسالہ ہے اس کا معیار وہ نہیں رہا تھا جو ہونا چاہیے, تو یہ فوراً ان کو درست ہونا چاہیے. دوسرا اکیڈمی کی ایک لائبریری ہے جو بہت اہم لائبریری ہے اور جس کا اکثر جو ریسرچرس ہیں وہ اپنی تھیسس میں ذکر کرتے ہیں, وہاں سے خاصا فائدہ وہ اٹھاتے ہیں. وہ اکیڈمی بھی ادھر تھوڑا سا حالانکہ اب شروع کر دیا ہے, ایک تو کتابیں سب ڈیجیٹائز ہو رہی ہیں, اس کے علاوہ وہاں ایک لائبریرین کی ضرورت ہے جو وہ ریٹائر جو پہلے تھے وہ ریٹائر ہو چکی ہیں, تو وہاں بھی ایک ضرورت ہے فوراً ایک آدمی کی. کچھ پوسٹیں خالی ہیں ان پہ میں نے بات کی ہے, وہ بھی سلسلہ ہوگا, لیکن اکیڈمی کا کام جو ہے اور جتنا ہے جو پہلے سے ہو رہا ہے وہ خاصا اہم ہے. اور اگر وہی بری طریقے سے, مجھ سے کہا لوگوں نے سوال کیا کہ آپ نیا کیا کریں, تو میں نے کہا آپ یہ کیوں چاہتے ہیں ہر جگہ نیا ہی کام ہونا چاہیے, پرانے کام اتنے اہم ہیں وہی پوری طرح نہیں ہو پاتے, اگر وہ پوری طرح ہو جائے تو وہ بڑا کام ہو جائے گا. تو میں کوشش کروں گا جو پہلے سے جو چیزیں تھیں اور جو رک گئی ہیں ان کو دوبارہ سے جاری ہونا چاہیے, پوری صحت و معیار کے ساتھ وہ جاری رہے اور آگے بڑھیں. اس کے علاوہ نیا اس بیچ میں چیزیں آتی رہتی ہیں بہت سی نئی, اور نئی شکلیں بنتی رہتی ہیں, تو نیا کچھ آئے گا سامنے تو اس کو ضرور کریں گے. لیکن میں نے جہاں تک دیکھا جو اس کے وزیر ہیں اور ڈپٹی چیف منسٹر بھی ہیں منیش چشودیا صاحب, ان سے گفتگو ہوئی, تو مجھے لگتا ہے کہ ان کی سوچ بڑی مثبت ہے اس سلسلے میں, اور وہ چاہتے ہیں جو مجھ سے گفتگو ہوئی وہ چاہتے ہیں کہ صاحب اردو کے لیے دلی میں اس طرح کی چیزیں ہونی چاہیے کہ اردو گھر گھر میں پہنچے اور بچے بچے کی زبان پر ہو. یہ جملہ انہوں نے مجھ سے کہا. اب انہوں نے کہا کہ آپ اردو اکیڈمی کے پلیٹ فارم سے اس کے لیے کیا کر سکتے ہیں اور کیا کچھ ہو رہا ہے اور جو رک گیا ہے وہ نہیں ہو رہا ہے اس کو کس طرح جاری کریں گے, یہ ذمہ داری آپ کی ہے. تو میں نے یہی کہا کہ صاحب میں پوری کوشش کروں گا اور چاہوں گا کہ جلدی جلدی وہ تمام چیزیں شروع ہو جائیں. تو کچھ چیزیں شروع ہوئی ہیں اور کچھ لوگ کہہ بھی رہے ہیں کہ شاید ٹھیک ٹھاک سمت میں چیزیں جا رہی ہے, اب خدا کرے وہ صحیح کر ہو جائے اور میں اس کو کر سکوں, ارادہ تو ہے.
0: اب نتیجے آنے کا وقت ہوا ہے چونکہ ابھی تو ظاہر ہے
1: اب تو ایک مہینہ
0: جی ہوا جی, جی جی یہ ہے. تو ہم امید کرتے ہیں کہ آپ اپنی تمام تر ذمہ داریوں سے بہت حسن و خوبی کے ساتھ چیزوں کو نبھائیں گے اور کام کو آگے بڑھائیں گے. تو اب
1: میں کوشش کروں گا پوری
0: جی. تو اب میں شاعر شہپر رسول کی طرف آتا ہوں اور میں چاہتا ہوں کہ آپ کے کلام سے اگر ہمارے سامعین فیضیاب ہو سکتے ہوں آپ کچھ عنایت کریں تو مہربانی.
1: میں ایک غزل پڑھ دیتا ہوں جو نسبتا نئی غزل ہے
0: جی. عنایت
1: مطلع ہے کہ محفل میں جب سے اس نے پکارا ہمارا نام,
0: محفل میں جب سے اس نے
1: محفل میں جب سے اس نے پکارا ہمارا نام, دشمن بنا ہوا ہے ہمارا ہمارا نام.
0: کیا کہتے ہیں,
1: دشمن بنا ہوا ہے ہمارا
0: ہمارا
1: ہمارا نام. شعر ملاحظہ کیجئے نعمان صاحب, شہرت تلاش میں ہے کسی اور کی مگر, شہرت تلاش میں ہے کسی اور کی
0: مگر,
1: مگر سہما ہوا ہے کب سے بےچارا ہمارا نام.
0: کیا کہنے,
1: شہرت تلاش میں ہے کسی اور کی مگر, سہما ہوا ہے کب سے بےچارا
0: ہمارا نام.
1: منہ سے نکل گیا ہے تو حیران وہ بھی ہے, منہ سے نکل گیا ہے
0: تو حیران
1: تو حیران وہ بھی ہے, لینا نہیں تھا جس کو گوارا ہمارا نام.
0: کیا کہنے,
1: منہ سے نکل گیا ہے تو حیران وہ بھی ہے, لینا نہیں تھا جس کو گوارا ہمارا نام. اور تیری وجہ سے اے نگاہ سادگی پسند,
0: تیری
1: وجہ سے اے نگاہ سادگی پسند, اب بھی ہے آسمان پہ ستارہ ہمارا نام.
0: بہت خوب.
1: اب بھی ہے آسمان پہ ستارہ ہمارا نام. یہ آخری شعر ہے کہ تم کو پکارتے ہیں ہمیں دیکھتے ہیں لوگ.
0: کیا عمدہ,
1: تم کو پکارتے ہیں ہمیں دیکھتے ہیں لوگ, جیسے کہ ایک ہی ہو تمہارا ہمارا نام.
0: بہت عمدہ, بہت خوب.
1: جیسے کہ ایک ہی ہو, بہت شکریہ, تمہارا ہمارا نام. اور شعر پر خاموش رہ کے یہ ہم نے کیا کمال, شعر پر خاموش رہ کے
0: یہ ہم نے
1: کیا کمال, جیتا کبھی کسی سے نہارا ہمارا نام.
0: بہت خوب,
1: بہت شکریہ.
0: ایک اور غزل عنایت کر دیں.
1: یہ اتفاق سے تازہ ہے, میرے خیال سے یہ پہلی بار میں پڑھو.
0: بہت
1: ملاحظہ کیجیے کہ نہ اونچا نام نہ القاب دیکھنے کے لیے,
0: نہ اونچا نام
1: نہ اونچا نام نہ القاب دیکھنے کے لیے, ہماری آنکھیں ہیں بس خواب دیکھنے کے لیے.
0: بہت خوب.
1: ہماری آنکھیں ہیں بس خواب دیکھنے کے لیے, وہ کھنڈر سے مل کے بہت روئے گھر چے آئے تھے۔

0: سامعین مہتاب فیضی قوال اور ہم نواؤں سے آپ قوالیاں سن رہے تھے، اس کے ساتھ ہی قوالیوں کا یہ پروگرام ختم ہوتا ہے۔ یہ آکاشوانی ہے، آپ سن رہے ہیں اردو سروس کی نشریات۔ سامعین شب کے 12 بجے ہی لیجیے پیش ہیں عالمی خبریں۔
1: یہ آکاشوانی ہے، اب آپ تنویر سے عالمی خبریں سنیے۔ پہلے خبروں کی سرخیاں۔ ایران کے وزیر خارجہ سید عباس اراغچی نے کہا ہے کہ اس وقت ان کا ملک امریکہ کے ساتھ براہ راست مذاکرات نہیں کر رہا ہے۔ روس اور یوکرین نے رات کے دوران ایک دوسرے پر حملے کیے، جس کے نتیجے میں دونوں ملکوں میں بہت سے شہری ہلاک اور زخمی ہو گئے۔ وزیر دفاع راجناتھ سنگھ نے زور دے کر کہا ہے کہ آپریشن سندور نے عالمی پیمانے پر یہ پیغام دیا ہے کہ بھارت دہشت گردی کے تئیں صفر برداشت کے ساتھ اپنے شہریوں کو تحفظ فراہم کرنے کے لیے کسی بھی حد تک جا سکتا ہے۔ وزیر اعظم نریندر مودی نے دولت مشترکہ گیمز 2026 میں تمغے حاصل کرنے والے کھلاڑیوں کے ساتھ بات چیت کی۔ انہوں نے شہریوں پر زور دیا کہ وہ بھارت کے لیے ہمیشہ کھلاڑیوں کی ہمت افزائی کریں۔ ملک بھر میں مختلف تقریبات کے ساتھ ہر گھر ترنگا مہم کا آغاز ہو گیا ہے۔ اور شدید طوفان ڈولفن چین کے مشرقی ساحل پر پہنچ گیا ہے، جس کی وجہ سے ریڈ الرٹ جاری کیا گیا ہے۔ 1300 سے زیادہ پروازیں منسوخ کی گئی ہیں، جبکہ 300,000 افراد کو محفوظ جگہ پہنچایا گیا ہے۔ اب خبریں تفصیل سے۔ ایران کے وزیر خارجہ سید عباس اراغچی نے کہا ہے کہ اس وقت ان کا ملک امریکہ کے ساتھ براہ راست مذاکرات نہیں کر رہا ہے، البتہ دونوں ممالک کے درمیان سالسوں کے توسط سے پیغامات کا تبادلہ کیا جا رہا ہے۔ ایران کے سرکاری میڈیا کے ذریعے جاری کیے گئے ان کے بیان کے مطابق جناب اراغچی نے کہا کہ بہت سے ممالک ایران اور امریکہ کے درمیان مذاکرات دوبارہ کرنے کے لیے سازگار ماحول وضع کرنے کی کوشش کر رہے ہیں۔ انہوں نے کہا کہ ایران امریکہ کے ساتھ اس وقت تک دوبارہ بات چیت نہیں شروع کرے گا جب تک کہ امریکہ اس 14 نکاتی مفاہمت نامے کی خلاف ورزی ختم نہیں کرتا، جس پر دونوں ملکوں کے درمیان جون میں دستخط کیے گئے تھے۔ بھارتی بحریہ اور امریکی بحریہ کی جانب سے دھماکہ خیز مواد کو ناکارہ بنانے سے متعلق مشترکہ مشق EOD 2026 آج سے 14 اگست تک کوچی میں واقع جنوبی بحری کمان میں منعقد کی جائے گی۔ وزارت دفاع کے مطابق اس باہمی مشق کا مقصد دونوں بحری افواج کے ماہر غوطہ خور اور دھماکہ خیز مواد کو ناکارہ بنانے والی ٹیموں کے درمیان باہمی تعاون اور عملی ہم آہنگی کو مزید مستحکم کرنا ہے۔ 5 روزہ اس مشق کے دوران ماہرین کے درمیان تجربات اور معلومات کا تبادلہ، مشترکہ تربیتی سرگرمیوں، مختلف آلات کا عملی مظاہرہ اور صورتحال پر مبنی عملی مشقیں کی جائیں گی۔ وزارت دفاع کے مطابق بھارتی اور امریکی بحریہ سال 2005 سے مشترکہ مشقیں کرتی آ رہی ہیں۔ آئندہ ہونے والی مشق اس سلسلے کی 8ویں کڑی ہوگی۔ روس اور یوکرین نے رات کے دوران ایک دوسرے پر حملے کیے، جس کے نتیجے میں دونوں ملکوں میں بہت سے شہری ہلاک اور زخمی ہو گئے۔ روس کے بیلگوروڈ علاقے میں یوکرین کے ڈرون کے حملے میں 5 افراد ہلاک، جبکہ 2 درجن سے زیادہ لوگ زخمی ہو گئے، جن میں 4 سال کا ایک بچہ بھی شامل ہے۔ علاقائی حکام نے بتایا کہ اس حملے میں 29 اپارٹمنٹ عمارتوں اور 5 نجی مکانوں کو نقصان پہنچا۔ روس کے حملے میں یوکرین میں خارکیو کے سالٹیوسکھئی ضلع میں ایک بلند رہائشی عمارت نشانہ بنی۔ علاقائی گورنر اولے سینی ہوفو نے کہا ہے کہ اس میں 2 افراد ہلاک اور دیگر 13 زخمی ہو گئے۔ مقامی حکام کے مطابق اوڈیسا کے بلیک سی کے ساحلی شہر اور متصل علاقوں پر درجنوں میزائلوں اور ڈرونوں کے حملے میں 8 افراد زخمی ہو گئے۔ وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ آپریشن سندور نے دنیا کو یہ واضح پیغام دیا ہے کہ بھارت اپنے شہریوں اور ملک کی خواتین کے ماتھے کے سندور کے تحفظ کو یقینی بنانے کے لیے کسی بھی حد تک جا سکتا ہے۔ وزیر دفاع نے یہ بات نئی دلی کے 20 اسپتال میں سندور مہا رکت دان یاترا کے کیمپ کا افتتاح کرتے ہوئے کہی۔ انہوں نے بھارت افواج کی उन्होंने भारतीय अफवाज की तारीफ करते हुए कहा कि उन्होंने पाकिस्तान में मौजूद दहशतगर्दों और उनके सरपरस्तों का सफाया किया और भारत पर बुरी नजर रखने वालों को संगीन नतायज का सामना करना पड़ा। सिंदूर महारक्त दान यात्रा का जिक्र करते हुए वजीर दिफा ने कहा कि जहां ऑपरेशन सिंदूर ने भारत की शुजात मंदी का मुजाहिरा किया है, वहीं खून का अतिया देने का ये कैंप हमदर्दी और इंसानियत की अलामत है। उन्होंने बताया कि कैंप में महाराष्ट्र के तकरीबन 1000 पहलवानों और खिलाड़ियों ने खून अतिया किया। उन्होंने कहा कि ये अकदाम बेलौस खिदमत और मुसल्ह अफवाज के साथ यकजहती के जज्बे की अक्कासी करता है। वजीर आजम नरेंद्र मोदी ने कल नई दिल्ली में अपनी रिहायशगाह पर दौलत मुश्तरका गेम्स 2026 में तमगे हासिल करने वाले खिलाड़ियों से मुलाकात की। एक वीडियो पैगाम शेयर करते हुए जनाब मोदी ने कहा कि जो खेल कूद में शिरकत करते हैं वो तरक्की करेंगे। उन्होंने शहरियों पर जोर दिया कि वो भारत के लिए हमेशा खिलाड़ियों की हिम्मत अफजाई करें। 23 जुलाई से 2 अगस्त के दरमियान स्कॉटलैंड के शहर ग्लासगो में मुनक्किदा खेलकूद मुकाबले में भारत तमगों की फेहरिस्त में चौथे मुकाम पर रहा। भारतीय खिलाड़ियों ने मुख्तलिफ खेल कूद मुकाबलों में मजमूई तौर पर 39 तमगे हासिल किए। इनमें सोने के 13, चांदी के 17 और कांसे के 9 तमगे शामिल हैं। वजीर दफा राजनाथ सिंह ने अमरीकी शहर ओरेगन में हुई 2026 वर्ल्ड एथलेटिक्स अंडर 20 चैंपियनशिप में शानदार कारकर्दगी का मुजाहरा करने वाले भारतीय बहरिया के एथलीट्स बसंत कुमार मेघवाल और शाहनवाज खान को मुबारकबाद दी है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। शहरी हवाबाजी की वजारत ने बताया है कि एयर इंडिया की फुकेट से दिल्ली जाने वाली प्रवास के हालिया वाकये की तहकीकात हवाई जहाज के हादसात के तहकीकाती ब्यूरो की जानिब से की जा रही है। वजारत ने इस वाकये को एक संगीन वाकया करार दिया है। ये वाकया इस माह की 4 तारीख को पेश आया जब प्रवास के दौरान तैयारा अचानक हवा के दबाव के कमी के बाद तकरीबन 300 फीट नीचे आ गया था। इसके बाद जहाज को मामूल की उड़ान भरने लगा और बहिफाजत दिल्ली में उतर गया। हाउसिंग और शहरी उमूर की वजारत ने कहा है कि प्रधानमंत्री आवास योजना शहरी PMAYU और PMAYU 2.0 के तहत अब तक 1,25,00,000 से ज्यादा मकानों को मंजूरी दी जा चुकी है। इनमें से 1,00,00,000 से ज्यादा मकानात की तामीर मुकम्मल हो गई है। नीज उन्हें मुल्क भर में मुस्तफिदीन के हवाले किया जा चुका है। तकरीबन 1,00,00,000 मकानात ख्वातीन को अलॉट किए गए हैं। हाउसिंग और शहरी उमूर के सेक्रेटरी सत्येंद्र सिंह की सरबराही में मुनक्किदा मंजूरी देने वाले और निगरानी की मरकजी कमेटी की मीटिंग के दौरान 16 रियासतों और मरकज के जेर इंतजाम इलाकों में मुआशी तौर पर कमजोर तबकों के कुंबों के लिए PMAY अर्बन 2.0 के तहत 2,09,000 से ज्यादा मकानों की मंजूरी दी गई थी। शहरियों के माबैन हुब्बुल वतनी को फरोग देने, कौमी यकजहती को मुस्तहकम करने और भारत की सकाफती विरासत को फरोग देने के लिए मुल्क भर में हर घर तिरंगा मुहिम की तकरीबात मनाई जा रही है। ये मुहिम हर घर तिरंगा पहल का 5वां साल है जिसका आगाज 2022 में हुआ था। नीज जब से ये मुल्क की आवामी शिरकत की सबसे बड़ी तहरीकों में से एक बन गई है। वजीर आजम नरेंद्र मोदी ने हर घर तिरंगा मुहिम में जोशो खरोश के साथ शिरकत करने और विकसित भारत की तामीर के तई अपने ताउन के इज्तिमाई अहद का इयादा करने के लिए लोगों से अपील की है। सोशल मीडिया के एक पोस्ट में जनाब मोदी ने कहा कि तिरंगा मुल्क की शान है, नीज ये मुल्क के लिए हमेशा अव्वलीन तरजीह देने की तहरीक का एक जामे जरिया है। शदीद तूफान डॉल्फिन कल तीसरे पहर चीन के मशरकी साहिल पर पहुंच गया जिससे ज़ेजियांग और फुजियान सूबे मुतासिर हुए हैं। इस तूफान के आने के बाद मुल्क के मौसमियात के कौमी मरकज ने मुल्क में शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। इसी दौरान शंघाई के 2 हवाई अड्डों पर 1,300 परवाजें मनसूख कर दी गई हैं जबकि हुक्काम ने आसपास के इलाकों में तकरीबन 3,00,000 अफराद को महफूज जगह पहुंचाया है। आखिर में खास खबरें एक बार फिर। ईरान के वजीर खारजा सैयद عباس عراقچی نے کہا ہے کہ اس وقت ان کا ملک امریکہ کے ساتھ براہ راست مذاکرات نہیں کر رہا. روس اور یوکرین نے رات کے دوران ایک دوسرے پر حملے کیے جس کے نتیجے میں دونوں ملکوں میں بہت سے شہری ہلاک اور زخمی ہو گئے. وزیر دفاع راجناتھ سنگھ نے زور دے کر کہا ہے کہ آپریشن سندور نے عالمی پیمانے پر یہ پیغام دیا ہے کہ بھارت دہشت گردی کے تئیں صفر برداشت کے ساتھ اپنے شہریوں کو تحفظ فراہم کرنے کے لیے کسی بھی حد تک جا سکتا ہے. اور شدید طوفان ڈولفن چین کے مشرقی ساحل پر پہنچ گیا ہے. ریڈ الرٹ جاری کیا گیا ہے. 1300 سے زیادہ پروازیں منسوخ کی گئی ہیں جبکہ 300,000 افراد کو محفوظ جگہ پہنچایا گیا ہے. اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا.
0: یہ آکاشوانی ہے, آپ سن رہے ہیں اردو سروس کے نشریات. میرا پیش ہے کلاسیکی موسیقی. اس پروگرام کے تحت استاد عبدالحلیم جعفر خان کا ستار پر بجایا راگ شام کیدار سنتے ہیں.